0: کمرشل بریک بعد ایک دفعہ بھی ہر عوام سب نیسے جنن کے پروگرام میں خوش آمدید چون تھا پروگرام سے حجی گال چیئے مہرا پر ایف ایم 94 تا لائیو پیش کے پہ ونی اسان جے اسٹوڈیو میں موجود پروفیسر ڈاکٹر منظور حسین محمود صاحب جے کی ہفتے جا مختلف دی ہر اربع خمیس جمعہ چنچر آچر ایں سومر تے صبح جو 10 کھن شام 5 وگے تائیں جرمن ہومیوپیتھی کلینک ساموں ودھن پورٹرا پیٹرول پمپ کوٹلی کبیر روڈ مہرا پور میں مریضن جو علاج کندا آہن ڈاکٹر صاحب جو خاص مہربانی آہن محبت آہن جو پنجو قیمتی وقت کڑی کرے اسان جے اسٹوڈیو میں ایندا آہن جو کہ مریض صحت یاب تھی ونن تھا شفا دین والی ذات اللہ تعالی جی ہوندی آہی تے ایک ویوز وے ایندا ان اسان جے کلینک تے یا وری اسان جے اسٹوڈیو میں ڈاکٹر صاحب وٹ اکثر کرے ایندا ہن توے پنج ویوز ریکارڈ کرائی ویندا ہن اسان جے ایف ایم تے ہلائے جو جی او بدھی کرے بین کے بھی ایکڑو فائدہ پہنچی سکے تو ایک مریض ہے جو پہ میڈیسن وی ہو ٹریٹمنٹ کرائی ہیں ڈاکٹر صاحب کا وہ صحت یاب تھی ویو ہے تو ان جا ویوز اواں تھی پہنچایا تھا اچھا سبھی گجی بدھوں تھا
1: لطف علی ذات جلالانی کتنے بیٹھا ہو سمرو خان جلالانی گوٹ بیٹھا ہو تو آج ننڈے ننڈو تو آج چھاتے بھانے جو ہے ان کے چھا تکلیف ہوئی خراب تھی وئی کترا ٹائم تھو ہے کدے خراب تھی کی خراب تھی یہ 2 ٹائم مہینہ تھی ویا پو کے دکھارے ہو پھر
2: بادم کے دکھارے بادم کی سہیا سہیا وری ڈاکٹر کے دکھارے دے چون کا اپریشن دیو
1: جی
2: وری بو دو دے منظور سن میں
1: بالکل لیکن انہوں تا کہ جو ٹنگ جے کو ہے سو سہیا خراب تھی وئی ہے ٹنگ خراب تھی یا اپریشن تھی دو لیکن بعد میں تو ایف ایم تے بدو ایم تے بدھی کرے ننڈے کے تمہاں وٹھی آئے ہو یہ ٹنگ ہوئی پٹر ہدو ہانے ٹنگ متے کیو یہ ٹنگ جے کیا ہے سو مطلب صحیح ہوں یہ بھی سوجی وئی ٹنگ پھاٹن جڑی تھی وئی سخت تھی ویو ائی ہلی نہ پو سکے ہانے بابا ہلی دے کھار چلو ٹھیک ہے بس
0: دوستو ہی ویوز تمہاں تھی پہنچایا سی جے کو مریض ہو جلالانی ڈاکٹر صاحب کتھوں جو جلالانی صاحب اواں کے بدھائی تو ہلوں تو پروگرام ہے صحت کی گال جی ڈاکٹر صاحب مریض ایکڑو آیو وہ جلالانی صاحب ٹھیک تھی ویو ہو تو دوستوں کے بدھائی تو ہلوں پروگرام ہے صحت کی گال جی میرا پر ایف ایم 94 جو ہی آواز اواں کے سماعت میں پہنچے پہ اسان جے اسٹوڈیو میں موجود ہیں سن جا مشہور و معروف ڈاکٹر منظور حسین محمود صاحب جے صحت بابت جان دے رہے ہیں معلومات دے رہے ہیں تو اسان جے پروگرام میں بذریعہ لائیو کال شامل تھی سکو تھا 0301-91-8151 کہیں بھی بیماری بابت تمام معلومات وٹھی سکو تھا بذریعہ لائیو کال شامل تھی سکو تھا اسان جے اسٹوڈیو میں موجود ہیں پروفیسر ڈاکٹر منظور حسین میمن صاحب سندھ جو مشہور و معروف ڈاکٹر اواں کے بدھائی ہلوں تو ڈاکٹر صاحب ہر اربع خمیس جمعہ چنچر آچر سومر انگارو موکل ہوں ڈاکٹر صاحب کی کلینک بند ہوں باقی ہفتے جا 6 ڈی ڈاکٹر صاحب کی کلینک کھلیل ہوں ڈاکٹر صاحب اواں چھا محسوس کندا ہو جڑے مانو ایندا ہیں ایک دفعہ دعا وٹھی وجندا بی ہر دعا وٹھی وجندا یا ب دفعہ ٹری دفعہ یا کدی کدی پہرے یہ ہفتے میں جڑے اچن تھا وہ صحت یاب تھی وجندا ائی تواں کے دیکھا رہنا ہیں سائیں اسیں بس چیک اپ کرانا ہے باقی ٹھیک تھی ویا ہوں
3: اج سائیں بالکل ظاہر ہے تا تمام گھنی خوشی تھیندی ہے خوشی ان جے قریب تھیندی ہے جو ایکڑو پیشنٹ ہو ان جو ہے سو کافی سارو میڈیکل علاج جن کے مو فاسٹ علاج چوندا ہیں لیکن وہ تا پان دسنا ہے تو جے ٹریٹمنٹ کریں اسا تو ان کے عارضی علاج چوندا ہوں تو وہ مراد جو صرف صرف ٹیمپرری پیشنٹ کے ریلیف ڈیند ہے لیکن مکمل طریقے سے پیشنٹ کی جان کون چڑھ ہے ان طریقے علاج میں یہ ہوں تو نہ صرف مکمل پیشنٹ صحتیاب تھی ویسے پر بغیر کئی سائڈ افیکٹ کے अड़ा सारा जो मूजी मर्ज हूँ जो पेशेंट तसो था त जीअं नंढड़े मिसाल हुयो त हुनजी टंग सुॼी वई हुई ऐं डॉक्टर हुनखे ऑपरेट जो चयो त जंहिंमें टंग बि हुनजी यानी कपजी सघे पई, लेकिन असां वटि आयो ऐं हुनखे ज़ाहिर आहे त जीअं मां पहिरीं ॻाल्हि कई त थोरो टाइम लॻंदो आहे त हिन मिसाल ॿ महीना टे महीना दवा खाधी त हुन खां पोइ, ऐं इहो बि यकीन तव्हां मुंहिंजो त हिननि जा जेके बि हिन जी अमड़ आई त जॾहिं पहिरें दफ़े सां दवा वरिती त ॿिए दफ़े सां जॾहिं पेशेंट आहे त हुनजी टंग अञा थोरी सुॼी वई त उहा अञा परेशान हुई त अञा हिन में फ़र्क़ु कोन थो पए, लेकिन मां हुनखे इहो ई चयो त हिनखे कुझु टाइम इस्तेमालु दवा कराइबी
0: मुकमल
3: तरीक़े सां हुनखे दवा यूज़ कराई त आस्ते आस्ते उहा स्वेलिंग जेकी आहे सो ख़तमु थींदी वई ऐं आउं नंढड़ो हींअर सिहतयाब थी वियो।
0: डॉक्टर साहिबु कॉलर लाइन ते मौजूदु आहे, कॉल जी तरफ़ ईंदासीं। अस्सलाम वालेकुम।
4: वालेकुम सलाम सर, छा हाल आहे?
0: दुआ अलहमदिल्ला, केर साहिब पियो ॻाल्हायो था? अकबर अली शाह
4: खुशामदी चवनि था सैद अकबर अली शाह साहब खे छा पुछंदा मुंहिंजा साईं डॉक्टर साहब खां सर थोरो अर्ज़ु आहे साईं हिन रोड जी मुंहिंजो साईं पिंजरो लॻो पियो आहे टंग ठाराया आहे कल्ह खां वठी ईअं सूर बाक़ा ते वधी वियो आहे हिन जेको हल कोई तरीक़ो हल इहो आहे त ॾिसो एक्सीडेंट थियल आहे पिंजरो बि लॻो पियो आहे राड लॻी पई आहे मां सम्झां थो चोरस वारी हूंदी राड जंग में लॻल हूंदी बहितर आहे
0: तव्हां डॉक्टर साहिबु चए थो तव्हांखे ॿुधाए बि वठो डॉक्टर साहिबु तव्हां लड़काई घणी हूंदी इन जे करे बि सॉइलिंग थी हूंदी सोज थी हूंदी बहितर ईअं आहे त तव्हां डॉक्टर साहिब खे रूबरू ॾेखारे वञो सुबुह जो उन जो तव्हांजी जेका सूर आहे उनखे डॉक्टर साहिबु ॾिसी बि वठंदो ॾिसी करे दवा बि ॾींदो त वधीक हिकिड़ो बहितर थींदो वधीक तव्हां एफ एम ॿुधो डॉक्टर साहिबु तव्हांखे ॿुधाए थो बाक़ी हाणे नंढड़े जा व्यूज़ तव्हांखे हाणे ॿुधा हूंदा मां हाणे ई हाणे हलायां जेको आहे सो प्रोग्राम में त उनजो बि ईअं जंग जो मसलो हुयो इहो ई साॻियो प्रॉब्लम हुयो ऐं अलहमदिल्ला उहो पाण जेको आहे सो केतिरे क़दुरु छा पियो चए त मां 90% ठीकु आहियां उनजी सॉइलिंग वग़ैरह जेकी सोज हुई सभु ख़तमु थी वई। ठीकु आहे न भाउ? वधीक एफ एम ॿुधो डॉक्टर साहिबु तव्हांखे ॿुधाए थो। जी साईं
3: जी साईं बिल्कुलु अधे खे ई ॿुधाईंदासीं के केस में ईअं थींदो आहे घणी लड़क करण सां बि जेको आहे सो स्वेलिंग वधी वेंदी आहे या पेन वधी वेंदो आहे इन जे करे लड़काइणु न खपे ऐं उनखां पोइ जेकॾहिं अधे खे तकलीफ़ थी त बहितर इहो ई आहे त रूबरू ॾेखारनि वरना घर में जेकॾहिं तेल सरह जो गरम करे उन में हेड विझी ऐं उहो सिर्फ़ु उनजी हल्की टकोर कंदा या लॻाईंदा त उन में बि काफ़ी रिलीफ़ मिली वेंदो पर छाहे जो जीअं त ऑपरेट केस आहे ऐं जेको आहे सो मेडिसिन्स ते बि हूंदो त बहितर इहो ई आहे त फस्ट ऑफ ऑल पहिरियां उन खे जेको आहे सो फॉलो करे या उन डॉक्टरनि सां टचिंग में अचे त उहो वधीक बहितर आहे वरना अहिड़े केस में पाण उनखे कुझु बि न करे ऐं रूबरू ॾेखारे वञे त वधीक बहितर आहे ऐं एहतियात करे जिन शयुनि खां हुननि उन्हनि खे झलियो आहे ज़्यादा हलण खां ज़्यादा लड़काइण खां या ॿी कंहिं अहिड़े खाधे पीते जे हवाले सां चांवर वग़ैरह वॾो गोश्त खटी शइ इस्तेमालु न आहे करणी।
5: जी डॉक्टर साहिबु वॾी महिरबानी, प्रोग्राम आहे सिहत जी ॻाल्हि ऐं असांजो लाइव कॉल नंबर आहे 0301-2196-851। इन नंबर ते तव्हां कॉल करे कंहिं बि बीमारी बाबति पुछी सघो था। कराची इस्लामाबाद ऐं नवाबशाह जो मशहूरु होम्योपैथिक डॉक्टर मंज़ूर हुसैन मेमण सीनियर लेक्चरर नवाबशाह होम्योपैथिक मेडिकल कॉलेज नवाबशाह MA DS MS सिंध RHMP पाकिस्तान होम्योपैथिक कंसल्टेंट ऐं फैमिली फिजिशन माहिर अमराज गुर्दे पिते ऐं मसाने जी पथरी जो बग़ैर ऑपरेशन जे कामयाबु इलाजु कयो वञे थो। संदन जोड़नि गोॾनि जो सूरु कन कुनरक जो सूरु नक
0: वग़ैरह खाईंदा आहियो छा ब्लड प्रेशर जी घणे टाइम खां वठी आहे?
6: सर टेबलेट वगैरह इलाही इस्तेमालु कया आहिनि सर, कोई फ़र्क़ु नथो पए।
0: कोई फ़र्क़ु नथो पए पियो, माना बीपी तव्हांजो लो रहे थो?
6: जी जी।
0: कहिड़ियूं शयूं ज़्यादा इस्तेमालु कयो था खाइण पीअण में?
6: सर इहा दाल जी मुङ।
0: जी
6: सर सब्ज़ी असां दाल जी मुङ खाऊं था।
0: अच्छा दाल जी मुङ या मुङनि जी दाल खाईंदा
6: आहियो? मुङनि जी दाल।
0: अच्छा मुङनि जी दाल खाईंदा आहियो न, मुङनि जी दाल सब्ज़ी वॾो गोश्त वग़ैरह बि खाओ था?
6: जी सर।
0: वॾो गोश्त बि खाईंदो आहे?
6: न सर।
0: इहो खाईंदो कर न, वॾो गोश्त जंहिंजो ब्लड प्रेशर हाई थियो हाई हुजे न उहो न खाए, जंहिंजो लो हुजे उनखे खाइणु खपे। हा दा
6: सर वॾो गोश्त जेको असांजो वरी हेपाटाइटिस जो मसलो आहे।
0: अच्छा हेपाटाइटिस जो मसलो आहे, माना मुख़्तलिफ़ बीमारियूं आहिनि। ॿुधो एफ एम ॿुधो डॉक्टर साहिबु तव्हांखे ॿुधाए थो।
6: जी जी सर।
0: ओके ओके जी डॉक्टर साहिबु।
3: जी सर बिल्कुलु, लो ब्लड प्रेशर जूं वजूहात तमामु घणियूं आहिनि, छा जे करे लो ब्लड प्रेशर थींदो आहे ऐं लो ब्लड प्रेशर थी वञे थो त पोइ हुन में छा तकलीफ़ थींदी आहे। एक्चुअल जीअं मां पहिरीं ॻाल्हि कई त हुनजा वजूहात तमामु घणनि जी आदि पाण ॿुधायो त मूंखे हेपाटाइटिस आहे, यानी मुख़्तलिफ़ उनखे बीमारियूं हेपाटाइटिस जे करे ज़ाहिर त ॿियूं बि तकलीफ़ूं थी वेंदियूं आहिनि, रत जी कमी, जिगर जी तकलीफ़, मैदे जी तकलीफ़, त इन्हनि जे करे जेको आहे सो जिस्म में पाणीअ जी कमी, डिहाइड्रेशन जी कमी थी वेंदी आहे, रत जी कमी थी वेंदी आहे ऐं माण्हू ख़ासि करे परेशान रहणु शुरू कंदो आहे, डिप्रेशन में अची वेंदो आहे, जंहिंजे करे पोइ हुनखे रत जी कमी जेको आहे उन सां गॾो गॾु छा थींदो आहे जो खाध खुराक बि माण्हू घटाए छॾींदो आहे। त ज़ाहिर आहे त ग़िज़ा जी कमी ऐं इन्हनि शयुनि जी कमियुनि जे करे जेको आहे लो ब्लड प्रेशर रहणु शुरू थींदो आहे। नमक विझी इस्तेमालु करणु इहो बींग अ टेम्पररी टाइम त बहितरु आहे, लेकिन इहा का ट्रीटमेंट कान्हे का, इहो सिर्फ़ु ऐं सिर्फ़ु उन वक़्त जो पूराव करणो हूंदो आहे जेको ब्लड प्रेशर घटि हूंदो आहे उनखे जेको आहे अप करण जे लाइ, यानी असांजो नॉर्मल ब्लड प्रेशर 120 खां नॉर्मल माण्हू जो 120 खां 180 ताईं हुजणु खपे ऐं उनखां जेकॾहिं घटिजी वेंदो आहे इहो बि यादि रखे पेशेंट त जेकॾहिं घणा चवंदा आहिनि त हाई ब्लड प्रेशर ख़राबु आहे, लेकिन मां चवंदुसि लो ब्लड प्रेशर तमामु इन ताईं ख़राबु आहे, छो जो जेकॾहिं लो ब्लड प्रेशर घणो थी वेंदो आहे त उहो पेशेंट पोइ अॻिते हली हुन में हाइपो में अची वेंदो आहे, यानी बेहोश बि थी सघे थो ऐं पोइ अॻिते हली हुनजी यानी हुनजी मौत बि वाक़ई थी सघे थी। इनजे करे बहितरु इहो ई आहे त हुनजो जल्द अज़ जल्द हुनजी ट्रीटमेंट करणु घुरिजे, ग़िज़ा जो पंहिंजो ख़ासि ख़्यालु रखे। ग़िज़ा में ॾिसो मिसलनि हिकु त अधु ॿुधायो त हेपाटाइटिस जो पेशेंट आहे, अहिड़े क़िस्म जे पेशेंट खे ॾिसी पोइ जेको आहे सो को बि ग़िज़ा का बि दवा पोइ माण्हू ॿुधाए सघे थो, छो जो ईअं ॿुधाइणु इंतिहाई ग़लति आहे। फ़िलहालु उनखे ज़रूरु इहो चई सघंदासीं त कोशिशि करे त जेको आहे सो पाण खे धूप खां उस खां जेको आहे सो गर्मी खां पासे, छो जो जीअं हुनजो पसीनो निकिरंदो त हुनखे ब्लड प्रेशर हुनजो अञा लो थींदो ऐं उनखां पोइ खाध खुराक पाण खे बुख न ॾियारे ऐं पाणी जो इस्तेमालु ज़्यादा बहितरु हूंदो। फ्रूट उनखे तमामु घणो इस्तेमालु करणु घुरिजे, तमामु पपीतो मां चवंदो आहियां त तमामु हिकिड़ो बहितरु हूंदो आहे मैदे जे लाइ ऐं जिगर जे मराज़नि जे लाइ। आलू बुख़ार तमामु जेको आहे सो बहितरु आहे ऐं इन सां बि जेको आहे सो काफ़ी सारो हुनखे जेको आहे सो फ़ाइदो पहुची सघे थो, पर जेके चवंदुसि त रूबरू ॾेखारे त वधीक बहितरु आहे,
0: वधीक बहितरु थींदो। प्रोग्राम आहे सिहत जी ॻाल्हि जीअं मेहरापुर FM 94 जो ई आवाज़ तव्हांजी समाज में पहुचे पियो। बिल्कुलु डॉक्टर साहिबु, जेका ॻाल्हि कई हिन वक़्तु त हाई ब्लड प्रेशर खां लो ब्लड प्रेशर इंतिहाई ख़तरनाक हूंदो आहे, छो जो लो ब्लड प्रेशर में, घटि ब्लड प्रेशर में इंसान जॾहिं बेहोश थी वञे थो त उनजो रिकवर थियणु ॾाढो ॾुखियो हूंदो आहे। हीअ कॉलर लाइन ते मौजूदु आहे, ॾिसो कॉल जी तरफ़ वेंदासीं, किथां जो कॉलर हूंदो। अस्सलाम वालेकुम।
7: वालेकुम सलाम सर, ख़ुशि
0: आहियो तव्हां? अलहमदिल्ला। केरु साहिबु पियो ॻाल्हाए मुंहिंजा साईं? ख़ुशि आमदी चवनि था। मज़हर हुसैन साहिबु ठीकु आहियो? छा पुछंदा मुंहिंजा साईं डॉक्टर साहिब खां? बसि मादो गरम थी वियो आहे, रहंदो गर्मी वरी मादो गरम, पोइ कुझु वणे कोन, हाणे छा कयूं, काॾे वञूं
7: पोइ?
0: ॾस बि जाम आहे, दवा बि जाम आहे, रुगो माण्हू इस्तेमालु करे। प्रोफेसर डॉक्टर मंज़ूर हुसैन मेमून साहब वेठो आहे कोटड़ी कबीर 8 किलोमीटर मेहरापुर, 10 मिंटनि में डायरेक्ट मेहरापुर वधण बुटरा पेट्रोल पंप जे बिल्कुलु साम्हूं प्रोफेसर डॉक्टर मंज़ूर हुसैन मेमून साहब, जर्मन होम्योपैथिक क्लिनिक। ॿुधनि साईं, हिन जो इलाजु मौजूदु आहे अलहमदिल्ला। हुन जो अॼु त डॉक्टर साहिब जो मौज़ू ई इहो एच पाइलरी मादे जी तकलीफ़, एच पाइलरी थींदी मादे जी तकलीफ़ जे करे आहे, पहिरियों शुरूआती मादे जी तकलीफ़ थींदी आहे, उनखां बाद में अॻिते हली हली जॾहिं असीं उहो केयर न आहियूं कंदा, तवजो न आहियूं ॾींदा, पोइ वञी एच पाइलरी थींदी
7: आहे।
0: ठीकु आहे मुंहिंजा भाउ, ॿुधो FM ॿुधो, डॉक्टर साहिबु तव्हांखे ॿुधाए थो।
3: जी बिल्कुलु, हिकु त जेको आहे सो मादे जो जो मां पहिरियों ॻाल्हि ॿुधाई त खोड़ सारी वजूहात हूंदियूं आहिनि, स्मोकिंग बि माण्हू घणा कंदा आहिनि, चांहि जो इस्तेमालु घणो कंदा आहिनि, गर्म शयूं घणियूं खाईंदा आहिनि, या हार्ड वर्किंग घणनि जी हूंदी आहे डिप्रेशन जे करे ऐं जेको आहे सो घणे खाइण जे करे, वर्किंग न करण जे करे, घणनि जो ऑफिशियली वर्क हूंदो आहे उते ई खाई उते ई वेठा हूंदा आहिनि, त इन जे करे बि मानी सही हज़म न थींदी आहे, उन जे करे बि जेको आहे सो मैदो ब्लूमिंग फाले फुलिजी वेंदो आहे ऐं पोइ उहा तकलीफ़ एसिडिटी थी वेंदी आहे। सो इन जे करे जेको आहे सो बहितरु आहे त हर खाधे खां बाद में सौंफ चूसणु तमामु ज़रूरी आहिनि, रोज़ाना राति जो अधु चमची सौंफ जी, अधु चमची जीरो, अधु चमचो जाण पाणी में काढ़े, पाणी में छाणे तव्हां विझी रखी छॾियो सुबुह जो, उन में काढ़े ऐं छाणे, उहो काढ़ो जेको आहे सो तमामु बहितरु आहे जेको मादे खे पीअण सां जेको आहे सो जेके बि हाज़मे जो सिरिश्तो आहे उनखे हू बिल्कुलु सही करे छॾियो आहे इन जे करे। ऐं उनखां अलावा जेकॾहिं कब्ज़ बि रहे थो त रोज़ाना राति जो نیم گرم کھیر میں اسپنگل جو ساشے وٹھی ہے اسپنگل جو چھلکو جو ہوں وہ چمچی رات جو کھیر میں وجیے وہ استعمال کر ان سے بھی مادو تھدو بھی رہ ہاضمو بھی اواج بہتر رہ قبض کا بھی تم بچ سکتا پر گڈو گڈ یہ صرف ایکڑی کھائیں جی حد تھی بہتر ہے لیکن ان کے لیے احتیاط تمام ضروری ہے ایک تو جی میں پہ گال کی تو چائے جو استعمال گھٹ گاڑھو مرچ بند ترل شے جوشو یہ جو مو باہر نکرے تو برگر باربیکیو اڑی قسم جو مرغن غذاؤں یا کچھ بریانی وغیرہ یہ شیوں گھڑی کھانے سے تکلیف ودندی ہے ان کے کرے ان کی جگہ تے تھدیوں شیوں کھیر جو استعمال فروٹ جو استعمال کرنا تمام ضروری ہے جی میں پہ گال کی تو کھادو کھائی پانی یکدم نہ پیجے پانی ادھ کلاک مانی کا اگے پیڑ گھرجے مانی کا کلاک بعد میں پانی پیڑ گھرجے ان سے جو ہے سو یعنی اواں کے ریلیف ملی سکے تو جی سر
0: پروگرام ہے صحت کی گال چی میرا پر ایف ایم 94 جو آواز اواں سماعت ان پہنچے پی پروگرام میں کال کی طرف ونداسی ایک کالر لائن سے موجود ہے بہرحال کال ڈراپ تھی چکی ہے پروفیسر ڈاکٹر منظور حسین میمن صاحب اسانج اسٹوڈیو میں موجود 0301-91-8151 اسانجو لائیو کال جو نمبر ہے اواں کئی بھی وقت ڈاکٹر صاحب سے رابطہ کر سکو تھا 0301-91-8151 ڈاکٹر صاحب ہر اربا خمیس جمعہ چھنچھر آچر سومر تھے صبح 10 کا شام 5 وجے تائیں جرمن ہومیوپیتھک کلینک ساموں ودھن پوٹرا پیٹرول پمپ کوٹلی کبیر روڈ مہراپور میں مریضوں جو علاج کرنا ہے ہر جمعے چھنچھر آچر تے یعنی ہفتے جا 3 ڈیں چیک اپ فیس ڈاکٹر صاحب جی بالکل فری ہوندی ہے بالکل مفت ہوندی ہے جمعہ چھنچھر آچر یعنی ہفتے جا 3 ڈیں چیک اپ فیس بالکل مفت ہے بالکل فری ہے تمام ڈاکٹر صاحب کے کئی بھی وقت دکھارے سکو تھا ہر اربا خمیس جمعہ چھنچھر آچر سومر تے یعنی ہفتے جا 4 ڈی اواں کے بدھائی ہلو تو انگارے والے ڈی کلینک بند ہوندی ہے ڈاکٹر صاحب جی پروفیسر ڈاکٹر منظور حسین میمن صاحب مختلف بیماریوں جو ماہر ڈاکٹر ہے کدیں بھی اواں کے مایوس نہ تھو کا بھی بیماری لا علاج نہ مختلف بیماریوں جا ماہر ڈاکٹر ہیں پتے کی پتھری ہے گردے کی پتھری مسانے کی پتھری پائلس ہیں نک جی ہڈی ودھیل ہے گلے جا گدود ان بغیر آپریشن جی کامیاب علاج کیا وے تو پروفیسر ڈاکٹر منظور حسین میمن صاحب سن جو مشہور معروف ڈاکٹر پنجاب کا وٹھی کرے بلوچستان کا وٹھی کرے پوری سندھ کا ڈاکٹر صاحب وٹ مریض اندا رہندا ہے کالر لائن تے موجود ہے دسو کتھاں جو کالر ہوندو
8: السلام علیکم کہہ رہے کتھاں گا دا چھا پوچھنا چاہندا ڈاکٹر صاحب کا
9: اے مول قبض دے رہے ہیں
8: جی
9: قبضی
8: تھی رہے ٹھیک ہے ایف ایم بدو ڈاکٹر صاحب ہمیں بتائے تو
3: جی سائیں یہ ساگی مادے جی مسائل ہیں نا مادے کے کری جو سو جی مادو اواں جو صحیح ورک نہ کندو ہے تو ان کے کری اواں کے قبض قبض اواں کے خبر ہے تو ہر مرض جی ما جو سو سڑیو ویندو ہے ان کے کرے قبض جا بھی کھوڑ سارا سبب ہیں وڈے میں وڈو سبب ایک تو رات دیر تھی جاگن نڈ جو صحیح جو

0: अंधु कराए एफएम जी ऑफिस में पहुंचाए तो अवां सा गाल बोल करन प्रोग्राम दिल जी गाल ए खोड़ सारी थिंदी दिल जी गालियो असा सा गद लाइन ते कॉलर मौजूद है अस्सलाम वालेकुम के साईं किथा का
1: वालेकुम सलाम अजीज सुलंगी गलाए जो पुत्र
0: का केड़ो सुलंगी
1: अजीज सुलंगी
0: साईं अजीज सुलंगी वेलकम बलीगार खुशामदीद प्यारा किथा पे गलायो
1: साईं मेहरबानी पुत्र का गलायो
0: जी क्या बलीकार प्रोग्राम में बा प्रोग्राम के पे लगे
1: साईं आप तो तमाम प्रोग्राम आवाज वीआईपी
0: शायरी शामिल रुगो मुझी को नाचीज भी पहन दिन में को पढ़ आया सो अजो की शायरी बुधाई से असाजे प्री प्यारे दिल रुबा दिल भर दोस्त मुसवर चौहान साहब जो नजम पढ़ो से
1: साईं तमामु सुठो जेको नज़म हो दिल बनाई सम्झो त असांखे दिल बार बार थिए थी चवार साहब तमामु प्रोग्राम जो भलो असांखे मज़ो ॾे थो
0: लख लाइक मोहबतूं अवां जूं छा चवण चाहींदो का दिल जी ॻाल्हि को प्यार जो पैगाम
1: बस मां ई चवंदो त हिकु सौर हींअर बचावे पियो हिन में ॿारनि जी तालीम जे करे तमामु पोइते थी वई आहे ॿारनि जे करे माण्हू तालीम
0: बिल्कुल यो तमाम प्यारो पैगाम अवां जो आहे हर वालदेन फिक्रमंद रहंदो आहे पंहिंजे ॿार जी सुठी परवरिश ऐं तालीम जे लाइ इहो रहणु घुर्जे छाकाणि त इल्म खां सवाइ कुझु बि नाहे जी क्या
1: बिस्मिल्लाह
0: समुंड मुझो
1: भायो मुं परे तोखे पाण
0: खां वाह साईं वाह वाह वाह
1: बस हाणे कुझु दोस्त जेके मुंहिंजे पिया उन जा नाला वठंदासीं
0: दोस्तनि खे शामिल कयो पहिरां
1: जी अकबर डोंकी आहे भुट्टो सोलंगी आहे खालिक लाशारी आहे इकबाल लाशारी आहे कुर्बान खासकेली अज़ीम दरबार
0: सजी संगत के अवां जी सजी संगत के मुंहिंजा बि नाचीज जा
1: साईं मेहरबानी आप
0: मेहरबानी लख लाइक मोहब्बतूं थैंक यू पहिरां یہ محبتوں اواں جو کالر لائن تے اساں موجود ہے چاکان اواں جو شکایتوں رہندیوں تے کال گھٹن تے اٹینڈ تھیندی ہے پر ایں نہ کو اساں کنٹینیوسلی ہیر کال اٹینڈ کردا سے فرمائشوں بھی شامل تھیندی گال بول بھی تھیندی کالر لائن تے موجود ہے السلام علیکم کیر سائیں کتا کا
2: سائیں ہلو
0: سائیں مجا
2: جوان صاحب کیا حال ہے بھائی
0: سائیں اللہ احسان دعاؤں اواں بتاؤ
2: ماں سکھرا تر دیتے گا انور منگی پہ گا رہا ہوں سر
0: انور منگی سائیں ویلکم بھلیکار خوش آمدید پروگرام میں پیرا
2: کہاں خوش آیا سائیں
0: اللہ جیسا ماں کے لگے تو اواں جی یہ
2: ڈاڈو پروگرام تا جو پیارو ہے بھلوا تقریبا 8 دن کا بوداں دا پر کال ملائیندے ملائیندے جیسا جو موقع ملیا تاں واگا لین جو
0: جی بالکل مو نوٹ
2: کر تاں اللہ کتو دا تا اساں کال اٹینڈ کئی رات کالی انتظاری میں کبو تارا الائے کالی جا ਮਾਰੂ ਪਿਆਰ ਵਾਲਾ ਹੈ ਕਾਲੇ ਯਾਰ ਸਰ ਕੁਝ ਦੋਸਤਾਂ ਦਾ ਨਾਲਾ ਹਨ ਭਾਈ ਮਨਵਰ ਅਲੀ ਮੰਗੀ ਮੁਹੰਮਦ ਅਲੀ ਮੰਗੀ ਐ ਆਸਰ ਗੁਜੀ ਕਾ ਰਿਆ ਤੁਹਾਨ ਐ ਭੁਤਾ ਰੋੜ ਕਾ ਸੈਦ ਨਾਜ਼ਰ ਹੁਸੈਨ ਸ਼ਾਹ ਜਾਵੇਦ ਸ਼ਾਹ ਅਸਾਂ ਜੀ ਸਾ ਇੱਕ ਫਰਮਾਸ਼ਾ ਐ ਮਨ ਅਲੀ ਜੋ ਗਾਨੋ ਜੀ ਸਭ ਦਿਲਾ ਕਾ ਜਨ ਤੇ ਬਰਤ ਸਾ ਮਿਲਾ ਹੈ ਕੋਈ ਨਾ ਕੋ ਮਿਹਰਬਾਨੀ ਦੀ ਜੀ ਕੇ ਲਈ ਜੋ ਗੀਤ ਬੁਲਾਈ ਦੋ
0: ਸ਼ਾਮਿਲ ਕਿਆ ਦੋ ਪੈਂਜੀ ਪਲੇਲਿਸਟ ਮੇ ਸ਼ਾਮਿਲ ਕਿਆ ਦੋ
2: ਗੁਰਬਤਾ ਆ ਜਾ
0: ਥੈਂਕ ਯੂ ਥੈਂਕ ਯੂ ਪੈਰਾ
2: ਮਿਹਰਬਾਨੀ ਮਿਹਰਬਾਨੀ